0: جلسے تقسیم اسناد تقریب سے خطاب کی خبر کو اہمیت کے ساتھ شائع کیا ہے۔ روزنامہ انقلاب نے سرخی لگائی ہے، وزیراعظم نریندر مودی نے طلبہ سے کہا کہ نوجوان با اختیار ہوں گے تو بھارت بھی مضبوط ہوگا۔ دنیا تیزی سے بدل رہی ہے، کوئی بھی یقین سے نہیں کہہ سکتا کہ آئندہ 20 سے 30 سال بعد دنیا کیسی ہوگی۔ روزنامہ پرتاب نے وزیر دفاع راجناتھ سنگھ کے بیان کو شائع کرتے ہوئے سرخی بنایا ہے، غیر رکازی ایندھن صاف ستھری توانائی کی طاقت اور عزائم کی علامت ہے۔ روزنامہ انقلاب نے ایک اور اہم خبر کو سرخی بنایا ہے، دلی کی وزیر اعلیٰ ریکھا گپتا نے دلی میونسپل کارپوریشن کو مضبوط بنانے کے لیے 187 امیدواروں کو تقرر نامے سونپی۔
1: آخر میں خاص خاص خبروں کی سرخیاں ایک بار پھر۔ وزیراعظم نریندر مودی اور امریکہ کے نائب صدر جے ٹی وینس نے اہم شعبوں میں جامع عالمی اسٹریٹجک شراکت داری کو مزید مستحکم کرنے کے طور طریقوں پر تبادلہ خیال کیا۔ ہر گھر ترنگا مہم آج سے شروع ہو رہی ہے، یہ مہم بھارت کے قومی گیت وندے ماترم کی 150ویں سالگرہ کے موقع پر شروع کی جا رہی ہے۔ مدراس، کلکتہ، مدھیہ پردیش اور کرناٹک ہائی کورٹس کے لیے 30 ججوں کی تقرری کو نوٹیفائی کیا گیا ہے۔ راستوں کی مرمت اور خراب موسم کی پیشگوئی کے باعث پہلگام اور بالتل دونوں راستوں سے امرناتھ یاترا معطل رہے گی۔ بھارتی محکمہ موسمیات نے آج اتراکھنڈ اور چھتیس گڑھ میں تیز بارش کے لیے اورنج الرٹ جاری کیا ہے۔ اور سگنیک روئے اور سیاتن کشاری نے نویں عالمی برج فیڈریشن یوتھ ٹرانس نیشنل چیمپئن شپ میں 31 برس کی عمر والی جوڑی کے مقابلے میں سونے کا تمغہ جیتا۔ اس کے ساتھ ہی خبرنامہ ختم ہوا۔ श्रोताओ आप सुन रहे हैं श्री अमरनाथ जी यात्रा 2026 का ये विशेष प्रसारण एफएम बालतल 103.7 मेगाहर्ट्ज़, एफएम पहलगाम 100.1 मेगाहर्ट्ज़, ओटीटी प्लेटफॉर्म वेव्स, न्यूज ऑन एआईआर की आराधना चैनल के अलावा आप हमें डीटीएच के माध्यम से भी सुन पा रहे हैं। इस वक्त मैं आपके साथ जुड़ी हूँ, आपकी रेडियो साथी शाइस्ता बुखारी। श्रोताओं, अभी अभी मौसम को लेकर जो है पूर्व अनुमान सामने आया है, तो सबसे पहले जम्मू की तरफ चलते हैं। तो जम्मू से बटवत तक आमतौर पर आकाश बादलों से ढका रहेगा, कई मकामात पर हल्की सी दरमियानी वर्षा के साथ गरज चमक की संभावना है। कुछ क्षेत्रों पर तेज़ वर्षा भी हो सकती हैं। बटवत से अनंतनाग तक भी आकाश में बादल छाए रहने और हल्की सी दरमियानी वर्षा के साथ गरज चमक की संभावना है। बस क्षेत्रों में तेज़ वर्षा भी हो सकती है। अगर हम पहलगाम मार्ग की बात करें तो अनंतनाग से पहलगाम तक आकाश आमतौर पर बादलों से ढका रहेगा, हल्की से दरमियानी वर्षा और गरज चमक की संभावना है, जबकि कुछ क्षेत्रों में तेज वर्षा भी हो सकती है। पहलगाम से चंदनवाड़ी, शेषनाग, एमजी टॉप, पोषपत्री, पंचतरनी और होली केव तक भी बादल छाए रहने, हल्की सी दरमियानी वर्षा और गरज चमक की संभावना है, कुछ क्षेत्रों में तेज वर्षा भी हो सकती है। अगर हम बालतल मार्ग की बात करें तो अनंतनाग से श्रीनगर तक भी आमतौर पर आकाश उभर आलूद रहेगा और हल्की से दरमियानी वर्षा के साथ गरज चमक हो सकती है, बस क्षेत्रों में तेज वर्षा की संभावना भी जताई गई है। श्रीनगर से बालतल तक भी बादल छाए रहने, हल्की से दरमियानी वर्षा और गरज चमक की संभावना है। बालतल से होली केव के दरमियान धुमेल, ब्रारी मार्ग, संगम और दीगर क्षेत्रों में भी बादल छाए रहने के साथ हल्की से दरमियानी वर्षा और गरज चमक की संभावना है, बस मकामात पर तेज वर्षा भी हो सकती है। श्रोताओं, आप सब से यही निवेदन है कि प्रशासन के द्वारा जो भी हिदायत दी जाती है उन पे अवश्य अमल करें, क्योंकि ये सब जो है हमारी हिफाजत और हमारी सुरक्षा के लिए ही होते हैं। आप बने रहिए इस विशेष प्रसारण में हमारे साथ।